ते वक्त पे नुक अली अकबर नजर पुरी अल्फ हुसैन के युप्पा कि हुसैन ल द्रोक्सन द्रोक्सन निच छत्ताना अली अकबर से तिस शद चन बवा इन जो यान अल मत न युदा यान द्रोक्सन द्रोक्सन निच छते हुसैन का सर भी मत बबी में गिरो अली अकबर शायद नल अंगमेत ले निलम चिक थोंस दिनेलाम पे यो थोंस कि आतांग द्रुलेन योन्नां अम्मा यादुल वक्त पे नो मिचिक काबली फिर होना वन्नं स्टापे चिक खोसी मदा थो मनजरे नं तो सिरे ची अजब ची दिमियो मौत पो खों लर देने यो खों द्रुले यो मौत पो खों फिर होल ओंगने यो नियरे नियो निमोर गुए नियो खों द्रुले हैरान कुन शायले मिगियो मदन शहीद वेंचब जरबना अली अकबर फ्यापो से बाबा लता से नकासा जो बाबा आया नता हक नयम बो योदा यामेत बाबा से कासा भी हम बावी मिगियो मदन हक नयम बो यो हक नयम बोस बियां से न चोख पों अरमोन जिम्बो नयम बो मदन हक नयम बो अली अकबर का सर जो मुझ बाबा हक में यम बोलत ना शायद ओ बियां अर्थे पते नरमो जिम बोइन चिफिकर चिजिक्स वाना दे काफिला उदुलें दुलें दे इन महर अभी अगर कर्बलाई थों नर बाउंसिंग स्टात अल हरम हकम बियास या मलसे का बफ देरे या मलसे का बाप्स या मलसे का बाप्से ترت میون لا کی آیا دی مل ساو می پوری چیز در بنا سوس زرت نئی نواز زرت جو سوس زرت جو غازریا زرت جو اما دین از حرمی چیگی زرت دی سب می تا خولا کربلا زرت کربلا ایش ما پس هر بنا ریال پا حسینی سی تمام اهل حرم کن لا حکم بیت اصحاب کن لا حکم بیت مل ساوانی کا ربان ستور اسباب کن پوک یو نگیه لگواید پی من یالا اجازت میت پی تون پر باون سین ستت ریال مو زینبی رباو لیگی غروم ملتا چگی ستت پنا اصحاب کنی سی تریت مولا دیو چی سباب چی انجو در بنا ریال فو حسینی سی کسل بیمت دیو نیست لی مو زینب لعاشورا ایجاقلا ما حسینی که تون ما یاد پون و یاد پون می تون که شمر بیدی نیسی نی سمارو لکشیل نصر مبارک پو روی کنم بار پیاد پو چود اومی من نیستی موزای نبلا اما عشور رای جغلا تون آیا ما تون زای نبلا زربان روایت بید که ریال پو حسین میدانی شخص زای نبتال زای نبی که شخص تاله زینبی کنه زینب استت نری زینب میکله تونت کی شمر بیدین میدان اوسه می محسن سر مبارک پور وای کنه بار بیا تونت نا ریال مو زینب بنگ تنان شخص بنگ تنان شخص می مو سینس وای ک تون تون نا شمر بیدین لا تاسه نا جو فول بیت کی لے شمر سکات تاسه غبن زینب ز شمر لعین لا لی شمر خوده پیا نیمی مکنگی بیتن شهید قبل للزوغ چک کچک دیسی فرصت لی شمر نیمی محسین سکمسن سکمسن دنیای کنی شهید سانسید بغضی نیمی مو شهید بین نا نیمی مو سکمسن یک شی تک چک جس پید پیشان ایزین مین لحاظا خدایا پروردگارا محمد نا آل محمد تی حق نا درس نزگا غیت مایا بیس حیات پی مختصر مجلس پو قبول درگاہ سون سے او مایت پی مجالس کن مایل توفیق نا نصیب شدی بسی اللہ دے بنا مایا تمام گاما حسینی وایت پی نصیب شدی بسی اللہ علا لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا آل محمد